0: और वो कहते हैं कि दिल में नक्श नाम में तुम्हारा देखता हूँ, दिल में नक्श नाम में तुम्हारा देखता हूँ, बुलंदी पर चमकता तुझे सितारा देखता हूँ। कब कोई मौज पास आए ले आए तेरी नाव को, हर रोज सागर पर खड़ा किनारा देखता हूँ। बल कलर गुरु मिश्रा दे काल दिला रही सूखती है सब शमिल अवीज जी। अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू। हेलो, वालेकुम अस्सलाम। الحمدللہ جی تو شکر سے خبر کی کم سے نا
1: آمرا
0: خطرہ تخت نصرتی نا آمرا خرکیت پروگرام کے ہر کلے استڑی ماسی ویلکم جی آمرا پروگرام تے چروڑی اس تے نہ دروڑی
1: خبر ہے
0: పోయిన శ్వాల ఖబర అది
1: అచ్చా
0: పేపర్ కి గెండే ఉవాయలే ముడివే తీయచ్చు గెండే ఉవాయలే بس داخل خپل خپل علاقے خپل خپل اگر روایات بھی لینگویج ویلش کی فرق بھی پکے گا نا
1: صحیح
0: صحیح پروگرام سے اور بھی
1: پروگرام
0: اچھا صحیح اب بل پروگرام دوسرا اور رہا صرف دا پروگرام اور بھی
1: بل پروگرام
0: صحیح صحیح بس کل انسان سبق تھا اسٹڈی تھا فرسٹ پرائرٹی مندے اور اگین بعد پروگرام نے سیکنڈ پرائرٹی مندے ٹھیک ہے سبق تھا فرسٹ پرائرٹی صحیح تھا کہتے بڑے ٹائم ور کا ویسا کہ دا وقت دا بیان نہ رسی پہ انسان مندے ٹھیک ہے پروگرام نے کہ زندگی وچ چلے جی بو ٹھیک ہے
1: جی بالکل
0: اوکے چے ٹائم تے ملا ویسی بیا بے شک اور وے

बच्चे अब रिंग किसना हम चिकन के नाम दिवस प्रोग्राम आइजन ए चिकन के नाम फ्रीक्वेंसी पर जरिया बने उरी वजना चिकन ने दासे निकना से मुखमख यार तावर यो तरसे मदाई कना और सरच किम ने वीडियो काले अरकले दे सबर का जे और वो स खबर से किसे ने शरीक ले दी न फलाहोर के चाय खत से वो जवरई मो कना उसामी दुल्ला खान तो ये कना जे चाय फखा के कना او د سره زنه مو چکم دي کنه اوس پکښه کیم دي کنه ګرد پاره دي چاره چیرته چیرته اوس وری او زنه چکم دي کنه اختر جان ونه چکم دي کنه په ویډیو کال باندې خواندین او ما سه وخلی نو ورتینګ لیسنر پروگرام چکم دي کنه غاب شو مخ شلای شری دای او تو زه هر تلای شه په زیرو نو سو سایز دو سکنه دو سو بیا نه بالکل کال کې او د پروگرام حصہ جوړا شه په تک زیر مزګار او کا سوب چاینر سه نو چاینر سه امیر ما په زاوره کنه

नौशना अवदास सेवक आहे शे पैसे म्हणा लागे खारशी म्हणा की जी क्रेय म्हणा लागे जी दास रक्षे वाले दे डटसने वाले आओ जनाब दे फीसे वाले अटेंड अटेंड अटेंड आओ जनाब दे इंतजार ही रटता है वो खुदाया तो ये तक्षे ने कहना चाहिए झड़ देना खपा की जी वर खपा दे पस दे नाम बार नर सी दक्षा हो दे दास कक्षा खुद खोज दे दास सौ वो छा हो दे दास पलोस ने वो दे खाल को ये ची कमिश्ता जोर पेर कह वो तो तकलीफ हो खोजता है एपशे दे दर्द हो दे दबशा दास वो रिहान ये वाली ते सुख पे तेरी जीर सांग जनावाई है नशे कना वो छे वो ब्लाउस आवे सा तो पपशा और डेर खाल को ब्लाउस ही बदले तो पता तकलीफ है कहना دے تکلیف نہ مخلوص ہوا دا ڈیرے منڈے ترڈے نہ مخلوص ہوا دا ڈیرے انتظارے نہ مخلوص ہوا او دے دغے نہ مخلوص ہوا چھے ہاں شاو شے خدا کا ٹیسٹار وکا دا پارچاو دو دا ایکسرار وکا اے دغے نہ مخلوص ہوا دا سے وکی جے خوزفا کمپنی شفا دا تل چھے کیم دی کنا دا زوندے پورا اخلیس تا کچھیر بیا مکیم زائینا درد دلو خوش دلو پا تکلیف کے دلو نو پا دے بندے گوڑا ویستا ہے انشاءاللہ مسئلہ بلکل حال شی سعیدو کہنا جی دین علاوہ خود دفاع کمپنی شی سکین پالش شی گمنا ہے دا ہڈیر مزی دور دا ہڈیر پا جڑا پوری دا یا بلکل پلاس پینزلاس منٹا چوے لگے لاس پینزلاس منٹا انتظار ہوتا ہو کہنا بلکل تاکس پین شای گمنا تبھی چکا نو پی دو شو دا سونا جوڑ اوال چ وینا تا ودار بیا وینار پر سٹ شا کنا دا سیدر سر ور بلکہ وینا اور رکھ شے وینا اگے نہ بعد دا سکین پالش ولا گا مخلص شے بندے ولا او دا سی لاس پنج لاس منٹ بعد بیا شیشا تا ہوئی ہے چ السلام علیکم پیجن میں کنا ولا کتا شیشے او پیجن دل شیشا او دا رنگ بدل ہو شے

हाँ जी बिल्कुल निर्मल, यो अब बला लियार चिकू मदो करना है तो से शिरकत थे परा नो बिल्कुल तो से ऑफिशियल नंबर में हम रतला लक्ष्य प्रोग्राम था ऑफिशियल नंबर नोट के जुन्सरा 0345-93-32-580 0345-93-32-580 हाँ बिल्कुल तो दक लारे में हम रतला लक्ष्य जगह तो से वो डेर बेता वो है क्या ना बिल्कुल डेर इंतजार में वो कड़े कि मुझे वो प्रोग्राम की शिरकत को प्रोग्राम की बुमुश पार्टी से भी शिरकत को तो बिल्कुल डाल आर चुके मनो तो ताकि मैंने हम रुतला लशे तो बिल्कुल कथा सुरा सिग्नल ही कथा सुरा बैलेंस ही न बिल्कुल सिग्नल तो बता खराब असर हो गया जी क्या ना ये चीज कम बेटा बोर तो हो गया जी शाबाश नन मैं उपाता चुके मनो लगे जी क्या ना ये सब कम बेटा खेल जी सब दगर पसर खेल जी और ता छे प्रोग्राम ता ये चीज लाला डेर स्टार शोम क्या ना अब बिल्कुल नन बता सुसो सही स्टोरी को हम तासु मीना तासु कुर्बानी चितासु सरंगे रजे प्रोग्राम था पाकुमा तरीका रजे संग रतला लशे के ना आशिक हुई सौका मने मोबाइल डेल की काट के प्रोत हुई के ना ये लला मुझ डेर स्टडी बोलो डेर स्टडी शू के ना बिल्कुल नन चुको मत हुई तो से पता बुलागी और चिसरंगे बिल्कुल तो से सत तरीके सरा प्रोग्राम के पार्टिसिपेशन को है और नन मोबाइल स्टडी पता चुको मत हो अलग है जी हाँ बिल्कुल तो से वो डेल को है 0345-93-32-580 अब बिल्कुल नन मो बस सही स्टडी का हूँ चपाता मो वाला की चपाता मो वाला की चे गुड़े मुझे कुमार दी स्टडीज तो बनी जी और काल मुझे कुमार आगाना मिला भी जी क्या और नन बो मोना गिला न कहे नन बो मोना गिला न कहे नन गिला दे तो से ना नन गिला चे कुमार दो ए तो से ना दो अब बिल्कुल ये जी कल तल खुमुश पर खोन लेके नहीं जला लास्ट स्टडी देख लो स्टडी देख लो और नन चे कुमार दो نل مبا صحیح ستڑی کا چه تو سے بالکل چه خپل بیلنس چکن دے چک کوئی چه مو بیلنس نشتا چه مو سگنل نشتا او دا سا کوم کنا بالکل تو سے بنا صحیح ستڑی ستو منو ہے او چه سار رو چکے جے سار رو چکے جے کنا یہ چه وطن دستا دے پاکے وسا زمو سفر دبل وطن یون لار بشما بالکل ماں چکو میں نے پروگرام مدر سرائی لکھ ست پری گنا بالکل لکھ ست نے چکو میں نا بالکل 11 بجے سے مشتو سے گپ شپ چکو میں مل کر گیا اگاوی اگر پاس میں چکو میں پلے کھڑے ویسے اخبل کھار بکائے اخبل بکاؤں ماں کے نا بالکل نو دکھے 11 بجے سے مشتو سے گپ شپ چکو میں آگا لگی جی او بالکل ایمو بده سره لگی جی لکه چه تو سه گپ شپ چکم ننن کنه مو سره گروندا تو سه گپ شپ مو سره گروندا او بالکل نن بالکل مکادو ایم ایس دی وفه کنه او چه نن بالکل ایم ایس دی وفه کنه نن به پاتا لگه دلی وان او چه پاتا به لگه دلی وان به درو سکا به لگه دلی وان او چه نن بالکل للا بالکل فیت فوا فیت فوا سعی با او چه بالکل لاسه بالکل مینے والا قربانی روسائی کو کرو تلا شاہ کا نا 0345-93-32-580

0: हजुर बिल्कुल आफिसियल नम्बर चिकुन दोस्रो म सेयर गर्छु 0345-93-32-580 हजुर बिल्कुल व्हाट्सएप भने हम दोस्रो सकेन बिल्कुल व्हाट्सएप फेसिलिटिज चिकुन दिन प्रोग्राम के देर कहूँ क्या ना बिल्कुल दे मैंने हम दोस्रो रतला से ये व्हाट्सएप फेसिलिटी तो से सरा अवेलेबल और ची बदान हुए चला ला मुझसे दे फेसिलिटी चिकुन दी अगर मेरे ऊपर बिल्कुल कला कला कला कला से युवा से गला होने पर जवान सवाल करा और यह स्तर के बीच पढ़े गले जो मंडा सवाल करा जो मंडा सवाल पना सवाल जो जमाना ग्रुनो पना यारा जमाना ग्रुनो पना यारा जो मसाफर पकपला एक अच्छा शरला लाई ना जो पकपला मसाफर एक अच्छा शरला लाई हाँ कलर सही तक सोच सोचता हूँ दिकुम जी ने जी अस्सलाम वालेकुम वालेकुम सलाम जी सुख रोग लल स्तर स्तुमान दिकुम जी ना सोकुं आवाज दे डेर कमजोर है दा
1: वजीरिस्तान ना सलाम भाई से जुड़े
0: खैर खरियात तो वजीरिस्तान ना मेरे रोज सुख तर सरा حافظ وزیرستان نے استڑا ماشی پروگرام کے اڑک لیتے ہیں سرنگ شے بروبار یہ او نن استڑا کو نش ولے
1: نا مڑا
0: اچھا بس چ زستڑا نہ موج مینوال بڈیر سٹڑی کی نا
1: گاس
0: دی دا دا سی دا نا مڑا نش تا بس پروگرام جائے تو صحیح صحیح پروگرام کے بس پیچھے جنان میں لاڑو مسافر شو پیچھے جنان میں لاڑو مسافر شو مسافری بدا خوری دا سوک پزائی نوار کبھی نا بلکل داو مسرا حافظ دے وزیرستان چھ پروگرام کرو گلو موکو جیو بیچ للا یو گانا تا ڈالائی کا کنا بلکل گانا چکو مدا بتا ڈالائی کون کنا تب بے غم اشا تب اتم اشا ہاں بالکل تو سے دہی نمبر بنے یعنی 0345-93-32-580 ہاں بالکل دے بنے کھال ہم کا والا شے دے بنے واٹس ایپ ذریعے سر ہم رتلا لا شے ہاں ویرسو پروگرام کھے کھلر سائٹ تک اسو چی سوکتا او دکم زوینا یا السلام علیکم السلام علیکم السلام علیکم جی السلام علیکم آواز درسی ڈیر اللہ ڈیر مننا کال کول یو جہان مننا بالکل تھا سکال چکم بالکل ڈراپ شکنا او نن بمینوال چکم نکنا خستڑی سی

जी बिल्कुल मिलने वाले पीटीसीएल में मोमल गर्तिया चिकुमर कला कला बहाल शिके ने बिल्कुल डेल कोई बसे पर नो सुस्ता ही दोसे करने दोसो बाहर में यस सलाम अलैकुम अस्सलाम अलैकुम अस्सलाम अलैकुम वालेकुम अस्सलाम न कहीं नन पीटीसीएल में मोमल गर्तिया चिकुमर करना न कहीं नन में जी मिलने वाले बस ही पुस्तारी को करना ادے بھی مجھ دے سٹڈی کرو کنا او نن میں پتہ لگی کہ دے کی میں کم بے دخی جی کم کمر سار دخی جی او پروگرام کے مزر پر پارٹیسپیشن کئی نن ودا مین پتہ لگی کنا کہ مین وال سمرا مین کئی ہاں بالکل ورسو کلر سائیڈ تھا جی السلام علیکم السلام علیکم السلام علیکم جی السلام علیکم سوک تیر طرف دیکھوں زوینا خبر چکے کا وکال دیر پر مشکل ہے ملو شوہدہ ہلو تیرا مننا بلتا چکو مدو مکاوے کو آگا نا یو جہان مننا اور معذرت سر جگہ آواز چکم دکنا اور بالکل لکمڑا ہی منائی کھڑا لے گنا بالکل ڈر کے 0927-292-292 اور دی سر پر تو سے آفیشل نمبر میں ہم کال کولے شے 0345-93-32-580 اور بالکل واٹس ایپ میں ہم کال کولے شے اور دی نمبر بالکل واٹس ایپ چکم دا اہم موجود دا نن پو واٹس ایپ ذریعے سر ہم پروگرام کی شرکت کولے شے